0: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
1: धुलेखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली।
5: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाँडादेवी यातायात प्रणाली चरीकोट।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबी काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
4: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्तजनहरूमा हार्दिक अनुरोध।
0: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 30 गते शनिबार, जून 13 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको त्रयोदशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयनमा जाँदै काठमाडौँ महानगरभित्र झण्डै 2000 रोपनी जग्गा अतिक्रमित, नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि स्थानीयवासीको प्रतिकार।
1: बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन सर्वोच्चको आदेश। नक्कली भूटानी शरणार्थी प्रकरणमा पर्सीदेखि प्रतिवादी पक्षका वकिलको बहस। 2000 नेपालीलाई पोर्चुगलमा आवश्यक अनुमतिका लागि आवेदन दिने मौका।
0: सिन्धुपाल्चोकमा अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्य तरकारी खेतीमा रमाउँदै। ऋण सम्झौता भए पनि तीन कुनै जडीबुटीमा फ्लाइओभर र अण्डरपासको काम शुरू भएन। निर्माणको काम रोकेका आयोजनाहरूलाई कार्यवाही गर्न निर्देशन।
1: अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि सम्झौता हुँदै सबै आक्रमण रद्द गरिएको अमेरिकाको भनाई। मध्यपूर्व युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धि दर कमजोर हुने विश्व ब्याङ्कको अनुमान।
0: र विश्वकपमा आज राति कतार अनि स्विजरल्याण्ड खेल्ने, भोलि चार खेल हुने। बिहान ब्राजिल र मोरक्को खेल्दै, अग्रता जोगाउन नसक्दा क्यानाडासँग बराबरीमा रोकियो बोस्निया एण्ड हर्जेगोभिना।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा हिजो काभ्रेमा भएको दुखद दुर्घटनाको प्रसंग।
1: बीपी राजमार्ग अन्तर्गत काभ्रे प्लाञ्चोकको नवबुद्ध नगरपालिका दुई बुचा कोट नजिकै सेल्फी डाँडामा बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्राधिकारले काभ्रे प्लाञ्चोकका अनुसार बनेपाबाट रोशी गाउँपालिका 6 सुगुरे जाँदै गरेको अरणीको यातायातको 23 ख 8389 नम्बरको बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमा मृत्यु भएको हो भने 16 जना घाइते भएका छन्। प्रहरी नायक उपरीक्षक रविन विष्टले बनेपाबाट रोशीतर्फ जाँदै गरेको बस हिजो दिउँसो 2:15 बजे अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खोजमा खसेको बताउनुभयो।
3: मृतक मध्ये 4 जना आइडेन्टिफाई भएको छ। 1 जना फूलमाया तामाङ हुनुहुन्छ, वर्ष 34 को, इन्द्र बहादुर झाक्री हुनुहुन्छ, वर्ष 75 को, रोशी गाउँपालिका 6, अनि उहाँ चाहिँ यो बसको ओनर पनि हो है, बसको साउ। अनि अर्को प्यारीमाया तामाङ वर्ष 60, उहाँको पनि रोशी गाउँपालिका वडा नम्बर 8 को घर। बमबहादुर भण्डारी दैलेख घर भएको, वर्ष 30 को, उहाँ चाहिँ नेपाली सेनाको अमलदार पदमा कार्यरत हुनुहुन्छ। 16 जना घाइतेमा 2 जना गम्भीर घाइतेको एचआईसीयूमा बढाएर उपचार भइरहेको छ। चालकको भनाइअनुसार चाहिँ अहिलेको त्यो टाइरोइड खुस्केपछि अहिले चाहिँ स्टेरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
1: यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले काभ्रे प्लाञ्चोक जिल्लाको नवबुद्ध नगरपालिका दुई बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको विषयमा दुःख व्यक्त गरेको छ भने 16 जना यात्रु घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। हिजो दिउँसो 23 ख 8398 नम्बरको बस करिब 2:15 दुर्घटनामा परेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा बस दुर्घटनामा गहिरो संवेदना प्रकट गरिएको छ, साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ। नेपाल सरकारले यस घटनाको अनुसन्धान गरी दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ।
0: काठमाडौँ महानगरभित्र मात्रै झण्डै 2000 रोपनी सरकारी तथा सार्वजनिक जग्गा शक्तिशाली व्यक्ति र समूहले अतिक्रमण गरेको निष्कर्ष निकालेको रावल आयोगको प्रतिवेदन 3 दशक अर्थात 30 वर्षपछि दराजबाट निस्कने भएको छ। सरकारले ती जग्गा खाली गराउने र अतिक्रमणकारीमाथि कानूनी कार्यवाही अगाडि बढ़ाउने गरी निर्णय पनि गरेको छ। कार्यान्वयनको निर्णय गरिएको हो। सर्वोच्च अदालतको निर्देशन र लामो सार्वजनिक दबावपछि सरकारले 1935 रोपनी भन्दा बढ़ी जग्गा फिर्ता ल्याउने तथा अतिक्रमणमा संलग्नमाथि कानूनी कार्यवाही गर्ने निर्णय हिजो गरेको हो। जग्गा छानबिन सम्बन्धी चर्चित रावल आयोगको 31 वर्ष अघिको प्रतिवेदन अहिले कार्यान्वयन गर्ने सरकारको निर्णयलाई चासोका साथ हेरिएको छ। 2049 तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले सरकारी सार्वजनिक जग्गा छानबिनका लागि आयोग गठन गर्नुभएको थियो। आयोगको प्रतिवेदन गत 21 फागुनको निर्वाचनपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको शक्तिशाली सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको हो। हिजोको मन्त्री परिषदको बैठकका निर्णयबारे बताउँदै मन्त्री सस्मित पोखरेलले भन्नुभयो,
4: संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 2083 असार मसान्तसम्मको लागि म्याप थप गर्ने, दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने, र अन्त्यमा अर्थ मन्त्रालयको श्री रमेश कुमार भिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने
0: निर्णयसँगै रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने बाटो खुला भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित सबै निकायसँगको समन्वयमा आवश्यक कानूनी प्रक्रिया पूरा गरेर आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धी कार्य सम्पादन अघि बढ़ने पनि जानकारी दिइएको छ। आयोगले काठमाडौँ महानगरका तत्कालीन 35 वटै ओडामा जग्गा अतिक्रमण सम्बन्धी विस्तृत विवरण संकलन गर्दै नापी नक्सा र चित्र सहित प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदन तयार भएको समयावधिमा काठमाडौँ महानगरका ओडा संख्या 35 थिए, जुन अहिले 32 सीमित छन्। आयोगले 2022 सालमा गरिएको नापी नक्सा र 2044 दोहोरो नक्सालाई आधार मानि सरकारी तथा सार्वजनिक जग्गाको स्थलगत अध्ययन गरेको थियो। आयोगले प्रतिवेदन बुझाए पनि सरकारले लामो समयसम्म त्यसको कार्यान्वयनमा कुनै ठोस पहल गरेनन्। त्यसको 8 वर्षपछि 2060 अधिवक्ता प्रकाश मणि शर्मा सहितले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाउँदै आयोगको प्रतिवेदन कार्यान्वयनका लागि परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
1: सर्वोच्च अदालतले बाल सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। साथै सैन्य दुरूपयोग बाल सैन्य दुरूपयोग सम्बन्धी मुद्दामा हिजो फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पूर्णत निषेध गर्नुपर्ने भनेको छ। सशस्त्र द्वन्दकालमा बाल सैनिकको भर्ना र प्रयोगको विषयलाई लिएर लेनिन विष्ट लगायतले दायर गरेको रिटमा सुनाई गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल पोखरेल र शान्ति सिंह थापाको पुनः इजलासले सरकारका नाममा आदेश जारी गरेको हो। सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको 3 संशोधनले बाल अधिकारको गम्भीर उल्लंघनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको महसुस भएको इजलासले जनाएको छ। युद्ध अपराधमा नेताद्वय पुष्पकमल दाहाल र डाक्टर बाबुराम भट्टराईलाई अभियोजन गर्नुपर्ने निवेदनको माग भने सर्वोच्चले आदेश जारी गर्न अस्वीकार गरेको छ। यस सम्बन्धमा सर्वोच्चले भनेको छ, सशस्त्र द्वन्दको समयमा भएका कमाण्डर स्तरका निर्णयका लागि व्यक्तिगत जवाफदेताको प्रश्न खुला नै रहेको र यसलाई संवैधानिक रूपमा स्थापित संक्रमणकालीन न्याय संयन्त्रहरूबाट तयार प्रतिवेदन सिफारिश मार्फत सम्बोधन हुने नै हुँदा यसमा थप केही बोलिरहनुपर्ने देखिएन।
0: यसैबीच कर्मचारी संगठन ट्रेड युनियन खारेजी सम्बन्धी सरकारी निर्णय कार्यान्वयनको बाटो खोल्ने गरी सर्वोच्च अदालतले आदेश दिएको छ। संवैधानिक इजलासले हिजो यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने तथा पूर्ण सुनवाईका लागि पेश गर्ने आदेश गरेको हो। संवैधानिक इजलासको हिजोको बहुमत निर्णय अनुसार यसअघि जारी गरिएको अन्तरिम आदेश कायम नरहने र मुद्दा पूर्ण सुनवाईका लागि पेश गर्नुपर्नेछ। इजलासमा प्रधान न्यायाधीश मनोज शर्मा तथा न्यायाधीशहरू नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल सहभागी हुनुहुन्थ्यो। निर्णयमा प्रधान न्यायाधीश शर्मा, न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको राय एकतर्फी रहेको थियो भने न्यायाधीश सुवेदी र पौडेलले फरक मत राख्दै अन्तरिम आदेश निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। आदेशमा ट्रेड युनियन कार्यालय बन्द गर्ने, सरकारी सुविधा फिर्ता लिने तथा कर्मचारीलाई दरबन्दी अनुसार जिम्मेवारीमा खटाउने विषयमा सरकारी सम्पत्ति बाहेक अन्य सम्पत्तिमा बेदखलीको अवस्था नदेखिएको उल्लेख पनि गरिएको छ। श्रम अधिकार सम्बन्धी संवैधानिक व्यवस्था र यसको सीमा अन्तिम सुनवाईबाट स्पष्ट हुने भन्दै तत्कालका लागि अन्तरिम आदेश निरन्तरता नदिइएको पनि जनाइएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा अपाङ्गता भएका र उनीहरूको स्याहारमा लागेकाहरू तरकारी खेतीबाट राम्रो आमदानी लिँदै
5: समर जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिँगार सम्मार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ।
0: नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि स्थानीयवासीको प्रतिकार, नक्कली भूटानी शरणार्थी प्रकरणमा पर्सीदेखि प्रतिवादी पक्षका वकिलको बहस, 2000 नेपालीलाई पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिने मौका लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घमने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा नेपाली भूमि सुस्तामा SSB पसेपछि स्थानीयको प्रतिकार शीर्षकमा खबर प्रकाशित छ। यो नवलपरासीबाट राम कुमार श्रेष्ठले लेख्नु भएको छ। नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका 5 थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बलको टोलीलाई स्थानीयवासीले प्रतिकार गरेर फर्काइदिएका छन्। एसएसबीको टोली शुक्रबार बिहान 7 बजे थारू टोलमा प्रवेश गरेपछि स्थानीयले हुवाल्ला गर्दै उनीहरूलाई भारतीय भूमितर्फ लकेटेका थिए। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्ताको समस्या पुरानो समयदेखि रहँदै आएको उल्लेख गर्दै कूटनीतिक रूपमा सरकारले आवश्यक पहल थाल्ने बताउनु भएको छ। मन्त्री परिषद बैठकपछि हिजो संचारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उहाँले यो आज मात्र भएको विषय होइन, परराष्ट्र मन्त्रालयले कूटनीतिक रूपमा गर्नुपर्ने संवाद भारतसँग गरिने रहेको छ। त्यस्तै राजनैतिक सन्देश लिएर चीन जाँदै परराष्ट्र मन्त्री शीर्षकमा अर्को खबर छ। भारत भ्रमण सम्पन्न गरेको एक सातापछि परराष्ट्र मन्त्री शिशिर खनाल भोलि 4 दिने औपचारिक भ्रमणका लागि चीन जाँदै हुनुहुन्छ। नेपाल र चीनका परराष्ट्र मन्त्रालयले हिजो एकैसाथ उहाँको बेजिङ भ्रमणको कार्यतालिका सार्वजनिक गरेका छन्। परराष्ट्र मन्त्री खनाल 31 जेठमा बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। त्यसपछि उहाँले विभिन्न भेटवार्तामा छलफल गर्ने पनि बताइएको छ। त्यस्तै भित्रपृष्ठमा राइट सेयरिङ मापदण्डले रोजगारी खोसिने सरकारवालाको गुनासो शीर्षकमा अर्को खबर छ भने सांसद भन्छन् किसानले मल पाएनन्, सरकार भन्छ डीएपी अपुग यूरिया पर्याप्त शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै हुम्लाबाट 69 करोड़को कृषि उपज निर्यात शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। हिमाली जिल्ला जुम्लाको स्याउ, ओखर, सिमी, आलुदेखि फाफर, कोदो, पिठो आमदानीका प्रमुख स्रोत बनेका छन्। जिल्लामा उत्पादित कृषि उपज ठूला शहरमा बिक्री वितरण हुने गरेका छन् भने उत्पादित कृषि उपज बिक्रीबाट गत आर्थिक वर्ष 2081-82 69 करोड़ 15,61,000 रूपियाँ आमदानी भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
0: मा कालापानी र सुस्ताको सुस्त गति शीर्षकमा यो जी पाण्डेले नेपालगंजबाट लेख्नु भएको खबर छापिएको छ। नेपाल भारतको संयुक्त सीमा कार्य समूह अर्थात बाउण्ड्री वर्किङ ग्रुप BWGले दक्षिणी सीमा क्षेत्रको 10 गजा र सीमा व्यवस्थापनको काम शुरू गरेको छ। BWGका प्राविधिकहरू नेपालको पूर्वी सीमादेखि पश्चिमसम्म खटिएका छन्। पश्चिम नेपालको सीमावर्ती जिल्ला बाँकेमा नेपाली पक्षले 49 वटा सीमा स्तम्भको मरमत गरिसकेको छ भने 22 वटाको पुनर्निर्माण गरेको छ। भारतीय प्राविधिकहरूले पनि 46 वटाको मरमत र 16 वटाको पुनर्निर्माण गरेका छन्। सीमा तथा 10 गजा व्यवस्थापन कार्यमा दुवै देशका प्राविधिकहरू संलग्न छन्। यसै क्रममा दुई देशका प्राविधिकहरूले नेपालगंज जमुनाहानाका नजिकै भारतीय पक्षले 10 गजा क्षेत्रमा बनाएको एउटा मन्दिर पनि भत्काएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा निर्माण रोकेका आयोजनालाई कार्यवाही गर्न निर्देशन, निर्माण व्यवसायको आपत्ति शीर्षकमा खबर छ। पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि अवरूद्ध र अलपत्र अवस्थामा रहेका पूर्वाधार निर्माणका ठेक्काहरूलाई तत्काल कार्यवाही प्रक्रियामा अगाडि बढ़ाउन सड़क विभागलाई विशेष निर्देशन दिएको छ। मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलद्वारा हस्ताक्षरित एक पत्र मार्फत विभाग मार्फतका विभिन्न डिभिजन तथा आयोजना कार्यालयबाट ठेक्का सम्झौता भई निर्माण कार्य ठप्प पारेका आयोजनाहरूलाई कानूनी दायरामा ल्याउन दिएको छ। निर्माण व्यवसायीहरूले भने आपत्ति जनाएका छन्। कान्तिपुर दैनिकमा डंकी रूट हुँदै अमेरिका छिर्न सवा करोड़ खर्च, 12 महिना जेल बसाएपछि डिपोर्ट शीर्षकमा महेश केसीले रूकुम पश्चिमबाट लेख्नु भएको खबर छ। रूकुम पश्चिम मुसीकोट एकका राजेन्द्र खड्का 30 महिनापछि नेपाल फर्किनुभयो। अब उहाँसँग 14 महिनामा 18 वटा देश पार गर्दै अमेरिका छिर्न दलाललाई पटक पटक बुझाएको 1,15,00,000 ऋण र 0 उपलब्धि मात्रै बाँकी रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा 2,000 नेपालीलाई पोर्चुगल ले दियो टीआरसी आवेदनको मौका शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छ। पोर्चुगल सरकारले डिपोर्ट अर्थात निष्कासनको अवस्थामा पुगेका झण्डै 2,000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसीका लागि आवेदन दिन मौका दिएको हो। पोर्चुगलमा रहेका प्रवासीलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकाय एआईएमएले नकली प्रमाणीकरण फेक स्टाम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फँसेका नेपालीलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिन मौका दिइएको हो। लेसबन स्थित नेपाली दूतावासमा 1,760 जनाले आफूहरू पीड़ित भएको भन्दै निवेदन दिइसकेका छन्। त्यो सूची दूतावासले पोर्चुगल सरकारलाई पठाइसकेको छ। एसीको नतिजामा 70 ल्याउनेलाई 7 अंक शीर्षकमा अर्को खबर सुदीप कैनीले लेख्नु भएको छ। एसईको नतिजामा सिम्बल नम्बर 029107670 भएका विद्यार्थीले विज्ञान र सामाजिकमा 3.6 र 2.4 जीपीए प्राप्त गरे। नतिजामा चित्त नबुझेर पुनर्योग गर्दा दुवै विषयमा उनले 4.4 जीपीए ल्याए। सिम्बोल नम्बर 00404772D भएका विद्यार्थीले अंग्रेजीमा 2.4 जीपीए प्राप्त गरे। पुनर्योगका लागि आवेदन दिँदा नतिजा परिवर्तन भएर 4 जीपीए कायम भयो। 31,000 विद्यार्थीको पुनर्योग गर्दा 1,800 जनाको नतिजा परिवर्तन भएको खबरमा उल्लेख गरिएको छ। ऋण सम्झौता भए पनि निर्माणमा गए तीनकुने जडीबुटीमा फ्लाइओभर र अण्डरपास शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकको भित्री पन्नामा प्रतिनिधि सभा मन्त्रालय गत छलफल असारदेखि शीर्षकमा खबर छ। विनियोजन विधेयक 2083का विभिन्न शीर्षकमाथि हुने छलफल र जवाफ असार 1 गतेदेखि 4 गतेसम्मका लागि राखिएको छ। प्रतिनिधि सभाको शुक्रबार हिजोको बैठकले विनियोजन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ। अर्थमन्त्री वाग्लेको अभिव्यक्ति र करका दर हेरफेरको विषयलाई लिएर नेपाली कम्युनिष्ट पार्टी नेकपाले तीव्र आपत्ति जनाउँदै संसदीय छानबिन समिति गठनको माग हिजोको बैठकमा अगाडि सारेको छ। असारमा 30,000 दादुराको खोप दिइने बारेमा संगम घरती मगरले बागलुङबाट लेख्नु भएको खबर पनि छापिएको छ। राष्ट्रपा महाधिवेशन तयारी तीव्र शीर्षकमा वसन्त ढुंगानाले चितवनबाट लेख्नु भएको खबर छ भने गणेश विश्वले नेपालगंजबाट लेख्नु भएको छ। नेपालगंज उपमहानगरपालिकाका 82% बासिन्दा शुद्ध खानेपानी उपभोग गर्नबाट वञ्चित छन्। नगरमा खानेपानी सेवाको संस्थागत विस्तार भए पनि वितरण प्रणाली चुस्त नहुँदा नागरिकको ठूलो हिस्सा शुद्ध खानेपानी उपभोगबाट वञ्चित भएको खबरमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच जारी युद्ध अन्त्य गर्नका लागि सम्झौता अन्तिम चरणमा पुर्याइएको बताइएको छ। दुवै देशले पछिल्लो समय आक्रमण तीव्र बनाएपछि शान्ति सम्झौताको अन्तिम बिन्दु खोजिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले संचारकर्मीसँग कुरा गर्दै सम्झौतामा हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने शर्त रहेको समेत बताउनु भएको छ। अराघंसीका अनुसार इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता भने पछि अलग रूपमा बस्ने पनि बताइएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध तय गरिएका सबै आक्रमणहरू रद्द गरिएको बताउनुभयो। वार्तामा केही सहमतिका विषय अघि बढ़ेकाले सम्झौतामा चाँडै हस्ताक्षर हुन सक्ने आकलन गर्दै उहाँले सम्पूर्ण आक्रमणका कार्यक्रमहरू रद्द गरिएको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तर इरानी संचार माध्यमले सार्वजनिक गरेको 14 बुधे सम्झौताबारे ट्रम्पले असहमति जनाउँदै उक्त विवरण वास्तविक सहमतिसँग मेल नखाने समेत प्रतिक्रिया दिनुभएको छ। र इरानसँगको जारी अमेरिका इजरायल युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धिदर कोविड 19 महामारी पछिकै सबैभन्दा कमजोर स्तरमा पुग्ने अनुमान गरिएको छ। विश्व बैंकले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार सन् 2026 विश्वको आर्थिक वृद्धिदर 2.5% सीमित रहनेछ। यो सन् 2025 तुलनामा निकै कम हो। गएको वर्ष विश्व अर्थतन्त्र 2.9% बढ़ेको थियो। युद्ध थप चर्किएमा वा वस्तु तथा ऊर्जा आपूर्ति लामो समयसम्म अवरूद्ध भएमा अवस्था झन गम्भीर बन्ने चेतावनी दिइएको छ। साझा खबरमा अब खेल खबर। विश्वकप 2026 तेस्रो खेलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बराबरी खेलेका छन्। क्यानाडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोभिनाले एक एकको बराबरी खेलेका हुन्। खेलको 21 मिनटमा जोभो लुकिचले हेडर मार्फत गोल गर्दै बोस्निया एण्ड हर्जगोभिनालाई शुरूआती अग्रता दिलाउनु भएको थियो, तर बोस्निया एण्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेन। 79 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। काइल लारिनले शानदार कन्ट्रोलका साथ गोल गर्दै क्यानाडालाई बराबरीमा फर्काउनुभयो। त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र अंक दुवै टोलीले एक एक अंक बाँडेका छन्। अब विश्वकपको चौथो खेलमा आयोजक अमेरिका र पाराग्वे खेल्नेछन्। उक्त खेल बिहान पौने 7 बजेबाट शुरू हुने जानकारी दिइएको छ। एसियाली राष्ट्र कतारले स्विजरल्याण्डको सामना शनिबार राति गर्दैछ। यससँगै कतारले लगातार दोस्रो विश्वकपको यात्रा शुरू गर्नेछ। कतारले युरोपेली राष्ट्र स्विजरल्याण्ड विरूद्धको खेल नेपाली समयअनुसार राति हुनेछ। अमेरिकाको लेभिस मैदानमा खेल हुनेछ। समूह बीमा दुवै 3 अंक बटुल्ने प्रयासमा रहनेछन्। त्यसै गरी आजको खेलमा समूह बीको रहनेछ कतार र स्विजरल्याण्ड। समूह सीमा 31 जेठमा 3:45 बजे खेल हुनेछ। ब्राजिल र मोरक्को बीचको समूह सीको खेल 31 जेठमा 6:45 बजे शुरू हुनेछ भने हैटी र स्कटल्याण्ड समूह डीको खेल 31 जेठमा 9:45 बजे हुनेछ। अस्ट्रेलिया र टर्की बीचको खेल समूह ईको हो। यो खेल भोलि हुनेछ भने जर्मनी र कुराकाओको बीचमा पनि प्रतिस्पर्धा हुने भएको छ।
8: आधुनिक प्रविधिबाट तरकारी लगाएर आमदानी लिन थालेपछि अपाङ्गता भएका व्यक्तिलाई पनि सजिलो। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी। फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब तरकारी उत्पादनमा आधुनिक प्रविधिको सहयोग। सिन्धुपाल्चोकमा जलवायु अनुकूल कृषि प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार व्यावसायिक गोलभेडा खेतीमा जुटेका छन्। यसले उनीहरूको आमदानी मात्र बढ़ाएको छैन, आत्मविश्वास र आत्मनिर्भरताको नयाँ आधार पनि बनेको छ।
12: सिन्धुपाल्चोकको चौतारा साँगाचोगडी नगरपालिका 8 इर्खुका भक्तबहादुर तामाङ जन्मजात दुर्लभ छालारोग पोर्फिरियाबाट पीड़ित हुनुहुन्छ। काममा निस्कन नसक्ने भएकाले दैनिक कामकाजमा उहाँलाई परिवारको सहयोग आवश्यक पर्थ्यो, तर अहिले अवस्था फेरिएको छ। घर छेउमै निर्माण गरिएको टनल भित्र मल्चिङ प्रविधिबाट गोलबेडा खेती गरिरहनु भएको छ। पहिलो वर्षमै करिब 300 किलो गोलबेडा बिक्री गर्न सफल भएपछि उहाँको आत्मविश्वास झन बढ़ेको छ। अब एउटै बोटबाट 7 किलोसम्म उत्पादन गर्ने लक्ष्य उहाँले राख्नु भएको छ।
13: राम्रै भएको छ, 300 जति केजी चाहिँ बेच्यो। सबूत नै लिएको छ औषधि खर्च घर खर्च।
12: चौतारा साँगाचोगढी तेह्र ठुलो सिरबारीकी जगमाया दुलालको परिवार पनि प्रेरणाको अर्को उदाहरण बनेको छ। बौद्धिक अपाङ्गता भएकी छोरी देवकीको हेरचाहमा सीमित जीवन बिताइरहनु भएकी जगमायाले अहिले घर छेउमा तीनवटा टनेल निर्माण गरेर गोलबेडा खेती गरिरहनु भएको छ। थोपा सिंचाई मल्चिङ र बायोडिग्रेबल प्रविधिको प्रयोगले उत्पादन बढेको छ। गत वर्ष एक टनेलबाट मात्रै करिब 50,000 रुपियाँ आमदानी गर्नुभएकी उहाँ यस वर्षको उत्पादन बजार पठाउने तयारीमा हुनुहुन्छ।
5: वर्ग खमा छन् उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिंहार सम्मार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ। एक किरेट 12 किलो निकाले हिजो मात्रै, त्यही अनुसारले एउटा नडलको बराबर आयो भने 1,00,000 लगभग लिनुपर्ने सर।
12: चौतारा साँगाचोगढी नगरपालिका र सप्रोस नेपालको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रममा हाल 136 जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार आबद्ध छन्। बेसलाइन सर्वेक्षणका आधारमा छनौट गरिएका परिवारलाई प्रति टनेल करिब 60,000 रुपियाँ बराबरको सहयोग उपलब्ध गराइएको छ, जसका कारण उनीहरू घरमै बसेर आधुनिक र उत्पादनमुखी कृषिमा संलग्न हुन सफल भएका छन्। सप्रोस नेपालका कार्यक्रम संयोजक महेश्वर ढकाल:
14: क्लाइमेट स्मार्ट एग्रिकल्चर टेक्नोलोजीहरू छन्, डिप्रिगेसनका कुराहरू छन्, मल्चिङ प्लास्टिकका कुरा छन्, बायोडिग्रेडेबल मल्चिङका कुराहरू छन् र विभिन्न थरीका तरकारीहरू देखिन्छ। हामीले चाहिँ मार्केटलाई सुहाउँदो र स्थानीय बजारको मागको आधारमा नै हामीले यो तरकारी खेतीहरूमा सहयोग गरिरहेका छौँ।
12: दुई वर्षदेखिको कार्य अनुभवमा राहतमुखी भन्दा उत्पादन र आयार्जन केन्द्रित कार्यक्रम प्रभावकारी देखिएको छ। नगरपालिकाले पनि अब किराको प्रकोप नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ। चौतारा साँगाचोगढी नगरपालिका उपप्रमुख सीता थापा:
15: बिरामी भनौं अथवा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूलाई एउटा स्वस्थ हिसाबले स्फूर्ति आएको, जाँगर पलाएको र यो चाहिँ हामीलाई ठिक लाग्यो, किनभने अपाङ्गता भएको व्यक्ति पनि र उहाँको परिवार पनि सहभागी हुन सक्ने काम गर्दै जाँदाखेरि देख्यौं यो किराजन्य रोग यो प्रकोपहरू जुन छ त्यसलाई एउटा प्राविधिक टिम नगरपालिकाको खटाएर त्यसलाई न्यूनीकरण गर्ने र बजारीकरणलाई चाहिँ व्यवस्थित गर्न सक्यो भनेदेखि धेरै परिवर्तन चाहिँ उहाँहरूको जीवनमा आउँछ भन्ने कुरा चाहिँ मलाई विश्वास छ।
12: पहिले घर बाहिर निस्केर काम गर्न कठिन मानिने धेरै व्यक्ति अहिले टनेलभित्र व्यावसायिक गोलबेडा खेतीमा व्यस्त छन्। मेहनत, सिप र अवसरको सही संयोजनले उनीहरूले अपाङ्गतालाई कमजोरी होइन सम्भावनामा रूपान्तरण गरिरहेका छन्। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: राहुल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयनमा जाँदै काठमाडौँ महानगरभित्र झण्डै 2,000 रोपनी जग्गा अतिक्रमित नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि स्थानीयको प्रतिकार।
0: बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन सर्वोच्चको आदेश। नकली भूटानी शरणार्थी प्रकरणमा पर्सीदेखि प्रतिवादी पक्षका वकिलको बहस। 2,000 नेपालीलाई पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिने मौका।
1: सिन्धुपाल्चोकमा अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्य सरकारी खेतीमा रमाउँदै ऋण सम्झौता भए पनि तीनकुने जड़ीबुटीमा फ्लाइओभर र अण्डरपासको काम शुरू भएन। निर्माणको काम रोकेका आयोजनालाई कार्यवाही गर्न निर्देशन।
0: अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि सम्झौता हुँदै सबै आक्रमण रद्द गरिएको अमेरिकाको भनाई। मध्यपूर्व युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धिदर कमजोर हुने अनुमान।
1: र विश्वकपमा आज राति कतार र स्विजरल्याण्ड खेल्ने, भोलि 4 खेल हुने। बिहान ब्राजिल र मोरक्को खेल्दै अग्रता जोगाउन नसक्दा क्यानाडासँग बराबरीमा रोकियो बोस्निया हर्जगोभिना।
0: साझा खबर कन्तेमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा रवि मिश्रले झ्याप्पै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समय बसिरहेका प्रतिनिधि सभाका बैठकहरू, जहाँ सांसदहरूले समसामयिक विषयमा ध्यानाकर्षण त गराउँछन् तर कतिपय सांसदले उटपट्याङ कुराहरू राखेर, अभिव्यक्ति राखेर विरोध गरिराखेकोमा पनि व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बन्द कोठा छ, बन्द कोठाको माथिपट्टि कोट झुण्डाइएको छ, कोटमा लोगो छ प्रतिनिधि सभाको र नजिकै सांसद जस्ता देखिने व्यक्ति 101 उटपट्याङ शीर्षकको किताबमा केही त्यहाँ रटान मारिरहेको जस्तो देखाइन्छ र उनले हात उठाएका छन्, केही भन्दैछन्। यस्तो लेखिएको छ: आहा, आज पनि संसदमा माहौल तताइने भयो।
16: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज। जग्गा वर्गीकरण सम्बन्धी विवरण डाटा परीक्षण तथा प्रमाणीकरण गर्ने सम्बन्धमा जिरी नगरपालिकाको सूचना।
17: यस जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण सम्बन्धित ओडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ। तसर्थ जिरी नगरपालिकाभित्रका सम्पूर्ण जग्गाधनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित ओडा कार्यालयमा वा यस नगरपालिकाको वेबसाइट www.jirimun.gov.np तथा फेसबुक पेज गई हेर्न सक्नुहुनेछ।
16: यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि भेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। निर्धारित समयभित्र कुनै त्रुटि फरक वा संशोधन गर्नुपर्ने विषयको माग देखिएमा उपलब्ध विवरणलाई नै यथावत मानि आवश्यक प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत जानकारी गराइन्छ।
17: थप जानकारीका लागि विजय बुढाथोकी अमिन 98625955 मानबहादुर जिरेल सूचना अधिकारी 98446-7520।
16: राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
18: तपाईँ सिन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउन हुन अनुरोध गर्दछौ। शिविरबाट सुनौर भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु भएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गते मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गते बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3508, जेठ 28 गते बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गते शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गते आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गते सोमबार सुनखानी स्वास्थ्य चौकी कालिन्चोकाट सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन्स शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851 17 63 67 9863 31 28 10।
1: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मे हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूष

0: सप्तम महात्म्य कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्न 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: फाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.radiofm.org.np र हाम्रो पात्रो एपमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। सुरुमा मुख्यमुखी समाचारका शीर्षकहरू। भुटानी शरणार्थी प्रकरणमा हाई प्रोफाइल व्यक्तिहरूलाई पनि बयानमा बोलाउनु पर्ने भन्दै निवेदन दर्ता।

0: ਕਾਮ ਦੀ ਇਛਾਈ ਸੀ ਫੀਫਾ ਵਿਸ਼ਵਕਪ 2026 ਕੋ ਤੇਸਰੋ ਖੇਲਮਾ ਘਰੇਲੂ ਟੋਲੀ ਕੈਨੇਡਾ ਔਰ ਬੋਸਨੀਆ ਐਂਡ ਹਰਜ਼ੋਗੋਵੀਨਾ ਬਰਾਬਰੀਮਾ ਚੌਥੋ ਖੇਲਮਾ ਬਿਹਾਰ ਆਯੋਜਕ ਅਮੇਰਿਕਾ ਔਰ ਪਾਰਾਗ੍ਵੇ ਖੇਲਦੇ
1: ਬੇਲੁਂਗਾ ਉਪਾਲਿਕਾਕੁ ਸੜਕ ਮਾਰਗ ਬੰਦ ਹੋਣੇ ਸੰਬੰਧੀ ਸੂਚਨਾ यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोसी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ दुई बाँसबुटे मेलुङ दुई सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ दुई तीन अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ। भुवन शापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
0: अब समाचार विस्तारमा। नक्कली भूटानी शरणार्थी प्रकरणका मुद्दामा अन्तिम सुनवाई शुरू भएका बेला केही हाई प्रोफाइल व्यक्तिहरूलाई पनि बयानमा बोलाउनु पर्ने भनी जिल्ला अदालत काठमाण्डुमा निवेदन दर्ता भएको छ। तीनजना उजुरीकर्ताहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रामबहादुर थापा, पूर्व मन्त्री डाक्टर आरजू राणा, तत्कालीन गृह सचिव प्रेम कुमार राईलाई बयानका लागि झिकाउनु पर्ने माग गरी जिल्ला अदालतमा निवेदन दर्ता गरेका हुन्। जाहेरीकर्ताहरू रामकुमार रेग्मी, प्रेमराज पन्थी र सुमन दाहालले उनीहरू बाहेक पूर्व मन्त्री बालकृष्ण खाँडकी पत्नी एवं पूर्व सांसद मंजू खाँड, पूर्व मन्त्री थापाकी पत्नी नयनकला थापा, पूर्व प्रधानमन्त्री ओलीका सोकी सचिव राजेश वज्राचारी, पूर्व सांसद अजय क्रान्ति साके र काठमाण्डुका पूर्व मेयर विद्या सुन्दर साकेलाई समेत अदालतको बयानमा झिकाउन माग गरेका छन्। जाहेरीमा उनीहरूको नाम भएको कतिपयको बकपत्रमा समेत नाम उल्लेख गरेकाले उनीहरूलाई छानबिनका लागि झिकाउनु पर्ने निवेदकको माग छ। उनीहरूले बिहिबार निवेदन पेश गर्दै आरोपित कतिपयको सम्पत्ति रोका नभएको भन्दै सम्पत्ति समेत रोका राख्न माग गरेका छन्। दोलखाको भीमेश्वर नगरपालिका मा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। हिजो साँझ भीमेश्वर नगरपालिका पाँच पिपलबोट नजिकै दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा बैतेश्वर गाउँपालिका क्षेत्रपाका अन्दाजी 22 वर्षे र सिक्स श्रेष्ठको मृत्यु भएको हो। तीव्र गतिमा रहेका मोटरसाइकल आपसमा ठोकिँदा सो घटना घटेको दोलखा प्रहरीले जनाएको छ। दुर्घटनामा परि भीमेश्वर नगरपालिका छ चोथाङका 19 वर्षे विवेक थामी र बैतेश्वर गाउँपालिका दुई पुतली काठका अन्दाजी 26 वर्षे उमेश तमाङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते विवेक थामीलाई काठमाण्डु रिफर गरिएको छ भने अर्का घाइते उमेश तमाङलाई पनि काठमाण्डु पठाइएको हो। प्रहरीका अनुसार चरीकोटबाट जिरीतर्फ जाँदै गरेको BP0202P 8486 नम्बरको मोटरसाइकल र विपरीत दिशा अर्थात चरीकोटतर्फ आउँदै गरेको BP79073 नम्बरको मोटरसाइकल पिपलबोट नजिकै एक आपसमा ठोकिएका थिए। काभ्रे पलाञ्चोकको बुचाकोटमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। हिजो काभ्रेको बुचाकोटमा भएको बस दुर्घटनामा मृतक 8 जना मध्ये 4 जनाको पहिचान खुलेको छ। बनेपाबाट रोसी गाउँपालिकाको खारपाचोकतर्फ जाँदै गरेको BP3082 नम्बरको बस दुर्घटना भएको थियो। दुर्घटनामा मृत्यु भएकाहरू काभ्रे पलाञ्चोक रोसी गाउँपालिका 7 बस्ने 34 वर्षीया फूलमाया तमाङ, सोही पालिकाको वडा नम्बर 8 बस्ने 60 वर्षीया प्यारीमाया तमाङ, सोही पालिकाको वडा नम्बर 6 बस्ने 75 वर्षीय इन्द्रबहादुर लोप्सन रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। अन्य 4 जना मृतकको पहिचान खुल्न बाँकी छ। त्यस्तै दुर्घटनामा 16 जना घाइते भएका छन्। उनीहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। नवबुद्ध नगरपालिका दुई बुचाकोटमा दुर्घटनामा परेको बस पीपी लोकमार्गबाट करिब 200 मिटर तल खसेको थियो। हामीसँग अझै समाचार बाँकी नै छन्। त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
2: बहिनी पाँडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
3: कहाँ बाटो बिहेमा जानु, यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
2: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
4: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
3: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
2: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के सुविधा छ, म पनि सुनिहाल न।
3: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
2: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
3: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
4: पाण्डहरू गइहालौ न, सकिगयो नि।
5: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
6: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
0: चरीकोट कोटी होममा पुरूषोत्तम महात्मे हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्न 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म। तपाई यतिखेर हाम्रो रेडियो र जेडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। नेपाल प्रहरीका 4 जना डीआईजीहरूको सर्वा भएको छ। गृहमन्त्री सुदन गुरूङले शुक्रबार डीआईजीहरूको सर्वा गर्ने निर्णय गरेका हुन्। डीआईजी सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सर्वा गरिएको छ। मधेस प्रदेशमा ओम अधिकारीलाई पठाइएको छ। मधेसमा कार्यरत गोविन्द थपलियालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय र सुदूरपश्चिममा कार्यरत ओम राणालाई प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ। सरकारलाई विभिन्न ट्रेड युनियनहरू खारिज गर्ने बाटो खुलेको छ। सर्वोच्च अदालतले ट्रेड युनियनहरू खारिज गर्ने अध्यादेश र त्यसको व्यवस्था कार्यान्वयन नगर्नु भनी जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने अर्को आदेश गरेको हो। संवैधानिक इजलासको यो आदेशसँगै ट्रेड युनियनको व्यवस्था हटाइएको निजामती अध्यादेश कार्यान्वयन गर्ने बाटो खुलेको छ। सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमा गैराती देखिएको विश्वव्यापी प्राविधिक अवरोध करिब 2 घण्टापछि आंशिक रूपमा समाधान भए पनि सेवा अझै पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सकेको छैन। हिजो अचानक फेसबुकमा पहुँच नहुने, सामग्री लोड नहुने तथा लगइन सम्बन्धी समस्या देखिएपछि विश्वभरका लाखौं प्रयोगकर्ताले सेवा प्रयोग गर्न कठिनाई भोगेका थिए। सेवा अवरूद्ध भएसँगै समस्या निगरानी गर्ने वेबसाइट डाउन डिटेक्टरमा एकैपटक ठूलो संख्यामा गुनासो दर्ता भएको थियो। प्रारम्भिक विवरण अनुसार फेसबुकको मातृ कम्पनी मेटा अन्तर्गत सञ्चालित इन्स्टाग्राम र थ्रेड्समा पनि समान प्रकृतिका समस्या देखिएका थिए। यसले समस्या फेसबुकमा मात्र सीमित नभई मेटाको समग्र सेवा प्रणालीसँग सम्बन्धित रहेको अनुमान गरिएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। महालेखा परीक्षक 2082 62 प्रतिवेदनले सरकारको खोप व्यवस्थापनमा गम्भीर लापरवाही र कानूनी त्रुटि औल्याएको छ। स्वीकृत मापदण्ड अनुसार भण्डारण र उपयोग हुन नसक्दा 41 करोड़ रूपियाँ बराबरको सरकारी खोप खेर गएको हो। प्रस्तुत छ एक रिपोर्ट।
5: राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सरकारले उपलब्ध गराउँदै आएका खोप प्रत्येक वर्ष खेर जाने गरेको पाइएको छ। खोपको आवश्यकता निर्धारण र उपयोग व्यवस्थापन प्रभावकारी नभएका कारण खोप खेर गएको देखिएको हो। नेपालमा स्वीकृत मापदण्ड अनुसार भण्डारण र उपयोग हुन नसक्दा 41,04,82,000 रूपियाँ मूल्य बराबरको सरकारी खोप खेर गएको छ। स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको विवरण अनुसार 10 प्रकारका खोपको खेर जाने दर परीक्षण गर्दा 54,68,295 जनालाई खोप लगाउँदा 41,04,82,000 रूपियाँ मूल्य बराबरको सरकारी खोप खेर गएको हो। सो मध्ये बीसीजी खोप 82% तथा अन्य खोपहरू औसतमा 36% खेर गएको देखिन्छ। स्वीकृत मापदण्ड अनुसार खोपको उपयोग गर खेर जाने दरमा न्यूनीकरण गर्नुपर्ने महालेखा परीक्षकको 63 औं प्रतिवेदनले औल्याएको हो। महालेखा परीक्षक 2082 को 62 औं प्रतिवेदनले सरकारको खोप व्यवस्थापनमा गम्भीर लापरवाही र कानूनी त्रुटि औल्याएको थियो। खोप ऐन 2072 को व्यवस्था अनुसार महामारी वा प्राकृतिक प्रकोपका बेला तत्काल खोप खरिद गर्न तथा अध्ययन अनुसन्धानका लागि छुट्टै खोप कोष स्थापना गर्नुपर्ने कानूनी प्रावधान छ। तर सम्बन्धित विभागले छुट्टै कोष खडा नगरी सो रकम कार्य सञ्चालन कोषमा जमा गरेको थियो। खोप कोषका लागि गत वर्षसम्म 37,57,87,000 रूपियाँ जम्मा भएकोमा विनियोजित थप 3 करोड़ रूपियाँ भने कोषमा जम्मा नै नगरी फ्रिज भएको थियो। महालेखा परीक्षकको 61 औं प्रतिवेदन अनुसार 44,95,192 डोज खोप खेर गएको थियो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार नेपालका पहाड़ी तथा हिमाली क्षेत्रमा लक्षित बालबालिकाको संख्या कम हुने, खोप सत्र गाउँ गाउँमा पुगेर सञ्चालन हुने तथा खोप भाइलमा रहेको डोज संख्या र खोप लिन आउने बालबालिकाको संख्या ठ्याक्कै नमिल्ने कारणले पनि खोप खेर जाने गरेको छ। एक खोप सत्रमा एउटा बच्चा मात्र आएका बीसीजी खोप 20 मात्रबाट एक मात्र प्रयोग हुन्छ र बाँकी 19 मात्र बाध्यताले खेर जान्छ। पदम कुमारी बुढाथोकी, हाम्रो रेडियो चरिकोट।
0: वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दोलखाका एक सहित 2 जना पक्राउ परेका छन्। अमेरिका र क्रोएसिया पठाउने भन्दै 40,50,000 ठगी गर्ने दोलखाका एक सहित 2 जनालाई प्रहरीले काठमाण्डुबाट पक्राउ गरेको हो। पक्राउ परेमा दोलखा सैलुङ गाउँपालिका 2 की 45 वर्षीय रूको कुमारी श्रेष्ठ र मोरङ उर्लाबारी नगरपालिका 6 का 35 वर्षीय शैलेन्द्र साके रहेका छन्। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी परीक्षक शरद कुमार थापा छेत्रीका अनुसार रूको कुमारी श्रेष्ठले अमेरिका पठाउने भन्दै 35 लाख तथा शैलेन्द्र साकेले क्रोएसिया पठाउने भन्दै पीड़ितबाट 3,50,000 लिएका थिए। उनीहरूलाई काठमाण्डु उपत्यका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाण्डुमा पठाइएको प्रहरी उपरीक्षक थापा छेत्रीले जानकारी दिए। हाम्रो समाचारमा अब खेलकुदको समाचार। फिफा विश्वकप 2026 को तेस्रो खेलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जेगोभिना बराबरीमा खेलेका छन्। क्यानाडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जेगोभिनाले 1-1 बराबरी खेलेका हुन्। खेलको 21 औं मिनटमा जोबो लुकेसले हेडर मार्फत गोल गर्दै बोस्निया एण्ड हर्जेगोभिनालाई शुरूआती अग्रता दिलाएका थिए, तर बोस्निया एण्ड हर्जेगोभिनाले अग्रता जोगाउन सकेन। 79 औं मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। काइल लारेनले शानदार कन्ट्रोलका साथ गोल गर्दै क्यानाडालाई बराबरीमा फर्काएका थिए। त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र दुवै टोलीले 1-1 अंक बारे। अब विश्वकपको चौथो खेलमा आयोजक अमेरिका र पाराग्वे खेल्नेछन्। सो खेल बिहान 7:15 बजेबाट शुरू हुनेछ। फिफा विश्वकपमा क्यानाडा र बोस्निया एण्ड हर्जेगोभिनाले बराबरीमा खेलेको सम्बन्धी समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
8: चिया कस्तो खल्लो दुध, पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
9: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
10: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
11: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
10: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
11: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
8: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
12: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
0: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
12: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949 2021।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
1: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
4: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
3: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
5: अर्थतन्त्र मापन आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
6: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
1: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलखा तथा दोलखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउन हुन अनुरोध गर्दछौं। शिविरबाट सनोट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु भएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलखा लाइन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ।
2: आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3208, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगु 4 सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिन्चोक 8 सुनखानी।
1: विस्तृत जानकारीका लागि सम्पर्क दोलखा लाइन शाखा केन्द्र दोलखा। सम्पर्क नम्बर 9851767667 9863318210।
3: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
4: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
5: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
6: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
7: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
8: आफ्नै कम्पाउन्ड भएको,
7: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
9: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
7: सस्तोमा होइन राम्रो सिकाउँछौ।
9: रूपाइटर रूपक मास्के। विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20 बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844038849।

0: जग्गा वर्गीकरण सम्बन्धी विवरण डाटा परीक्षण तथा प्रमाणीकरण गर्ने सम्बन्धमा जिरी नगरपालिकाको सूचना।
1: यस जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण सम्बन्धित ओडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ। तसर्थ जिरी नगरपालिकाभित्रका सम्पूर्ण जग्गाधनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित ओडा कार्यालयमा वा यस नगरपालिकाको वेबसाइट www.jiriemun.gov.np तथा फेसबुक पेजमा गई हेर्न सक्नुहुनेछ।
0: यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि भेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। निर्धारित समयभित्र कुनै त्रुटि फरक वा संशोधन गर्नुपर्ने विषयको माग देखिएमा उपलब्ध विवरणलाई नै यथावत मानि आवश्यक प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत जानकारी गराइन्छ।
1: थप जानकारीका लागि विजय बुढाथोकी अमिन 9862-5995-85 मानबहादुर जिरेल सूचना अधिकारी 9844-4675-20
0: राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
2: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
3: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
3: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
4: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
2: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
4: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
4: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
3: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज तरिकोट चरीघाङ दोलखा 0974182 र 0974184044।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
7: हरियो मेरो भीमेश्वरको
8: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्वविख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलि पूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छत्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतिश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतिश्वर चार काभ्रे बगर दोलखा।
2: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्म्य हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्म्य कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्न 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: त्या कस्त खाल्लं दूध आणि मी सायको राहायचं आणि तर खांदे न
1: होइन है बुढा डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दूध ल्याउन सक्दैनौ
2: हेर हेर यो बुढीको गनगन मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
1: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न
2: ल ल म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु
0: आहा कति मिठो दूध अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा
3: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
4: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार गिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमती चपे भिरकोट साथै कारखाना र परका क्षेत्रहरू
3: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 049-421-020
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
4: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ
6: भुवन सापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस् आफ्नो व्यवसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्न 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।

0: അപ്പേ ഓനയെ പാടെ ഷോർട്ട് വസ്കു ടി വി പോക്കരെ ഇടൂ നിക്കേ ഒത്താർ മാ സൗത്ത
1: Got hey buddy Lele, Quasco TV Bognoni Bitti. Afne TV Bigview, Honey Bonona Jana Lagi Kuni. Bonone Puka, Ulata, Wina.
0: त्यति कुरामा पनि चिन्ता गर्नुपर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा दिसौँ सिपेमा यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
4: होइन पाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ कता जान लागिस् बिहेतिर हो कि क्या हो
1: कहाँबाट बिहेमा जानु यो त मनोकामनाको कमाल पो हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
5: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो
1: के हुनु नि बित्ति मनोकामनाको कुरा हो नि होइन
4: हो नि पाँडे मनोकामना नै किन बरु भन् न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
4: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
1: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
5: पाण्डहरू गइहालौ न सकिगो नि
6: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
7: प्रोप्राइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100
8: हो हाम्रो रेडियो 103.4 MHz

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
2: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
3: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
2: आफ्नै कम्पाउण्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: जग्गा वर्गीकरण सम्बन्धी विवरण, डाटा परीक्षण तथा प्रमाणीकरण गर्ने सम्बन्धमा जिरी नगरपालिकाको सूचना।
4: यस जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण सम्बन्धित ओडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ। तसर्थ जिरी नगरपालिकाभित्रका सम्पूर्ण जग्गा धनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित ओडा कार्यालयमा वा यस नगरपालिकाको वेबसाइट www.jirimun.gov.np तथा फेसबुक पेज गई हेर्न सक्नुहुनेछ।
3: यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि भेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। निर्धारित समयभित्र कुनै त्रुटि, फरक वा संशोधन गर्नुपर्ने विषयको माग देखिएमा उपलब्ध विवरणलाई नै यथावत मानि आवश्यक प्रक्रिया अगाडि बढाइने बेहोरा समेत जानकारी गराइन्छ।
4: थप जानकारीका लागि विजय बुढाथोकी अमिन 9865795585, मानबहादुर जिरेल सूचना अधिकारी 9844647520।
3: राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।

0: सिद्धिनेश्वर मंदिर में दर्शन करना आने हुने भक्त सनहरुमा हार्दिक अनुरोध
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मे हुने बारे सूचना। कालिन्चुक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: कुनै पनि हालतमा बन्द गरिनु पर्यो श्रीमान।
1: टिकटक बनाउँदैमा कसैको घर बिग्रिएको छैन श्रीमान, मेरो क्लाइन्टले टिकटक बनाउन पाउनु पर्छ।
2: अर्डर अर्डर, शान्तिसँग बस्दिनुस्। आजको कार्यवाही अब यही समाप्त हुन्छ र यो केसको अन्तिम फैसला असोज 23 गते शुक्रबारको लागि ठोकेको छ। धन्यवाद।

0: को पनि सुविधा छ। यसमा विशेष गरी पाँच जनाको समूह बनाएर आएमा एकजनालाई छुटको पनि व्यवस्था गरिएको छ।
1: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 97.1 FM र 97.1 FM 844।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: चरीकोट चरीकोट चरीकोट दोलखा।
5: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाँडादेवी यातायात प्रणाली चरीकोट।

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमान पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौँ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: बेलुङ गाउँपालिकाको सडक मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पिपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पिपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
3: भोबन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौ। शिविरबाट सनोट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनुभएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 32/8, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौवटी स्वास्थ्य चौकी मेलुङ 1 पौवटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिचोक 8 सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन्स शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851 17 63 67, 9863 31 28 10।
1: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कुनै नछुटौ।
3: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: ग्रुप आइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
3: सरीकोट कोटीहोममा पुरूषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चुक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मै कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म, समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म, भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
4: मेरे अरमानों की सेज सजी है, बस तेरा इंतजार है। मेरे दिल पे सिर्फ तेरा इख्तियार है।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा।

0: हाड जोड्ने नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
1: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनु हुने भक्त सन हरुमा हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुरहरू छोटोस् बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
4: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
5: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सरीखोट कोटीहोममा पुरूषोत्तम महात्मै हुने बारे सूचना। कालिम्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्नमिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सो पुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
1: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
3: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
4: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
3: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
4: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
5: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
0: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
5: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नु पर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सिंहेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना। के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
3: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू
5: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
3: आफ्नै कम्पाउण्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
5: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
5: प्रोफाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरीकोट 20,000 दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावण एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: जग्गा वर्गीकरण सम्बन्धी विवरण, डाटा परीक्षण तथा प्रमाणीकरण गर्ने सम्बन्धमा जिरी नगरपालिकाको सूचना।
4: यस जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण सम्बन्धित ओडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ। तसर्थ जिरी नगरपालिकाभित्रका सम्पूर्ण जग्गाधनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित ओडा कार्यालयमा वा यस नगरपालिकाको वेबसाइट www.jiriemun.gov.np तथा फेसबुक पेज गई हेर्न सक्नुहुनेछ।
3: यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि भेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। निर्धारित समयभित्र कुनै त्रुटि, फरक वा संशोधन गर्नुपर्ने विषयको माग देखिएमा उपलब्ध विवरणलाई नै यथावत मानी आवश्यक प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत जानकारी गराइन्छ।
4: थप जानकारीका लागि विजय बुढाथोकी अमिन 9862-5595-85, मानबहादुर जिरेल सूचना अधिकारी 9844-4675-20।
3: राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौँ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
6: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
5: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
7: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
1: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली।
2: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली चरीकोट।

0: शरीरबाट स्वरूप भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु भएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ।
1: आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 32-8, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौवटी स्वास्थ्य चौकी मेलुङ 1 पौवटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिन्चोक 8 सुनखानी।
2: विस्तृत जानकारीका लागि सम्पर्क
0: दोलोखा लाइन शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851767367 9863318210।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0449412020।
1: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दिउँसो 2 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको बागमती प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ। बागमती प्रदेशको नयाँ नेतृत्वका लागि काठमाडौँमा मतदान भइरहेको हो। शनिबार बिहान 11 बजेदेखि शुरू हुने भनिएको मतदान ढिलो गरी शुरू भएको छ। मतदानमा करिब 1300 प्रतिनिधिहरू सहभागी हुने रासपाले जनाएको छ। समायोजनबाट विदादित 400 प्रतिनिधि मध्ये 210 जनाले मत दिन पाउने भएका छन्। मतदानका लागि प्रतिनिधिहरू लाइनमा बसेका छन्। मतदान विद्युतीय भोटिङ मेसिनबाट हुनेछ। रासपाले प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि हुने विद्युतीय मतदानका लागि 15 बुथ बनाएको छ। पहिलो चरणमा प्रदेश सभापति र प्रदेश समिति सदस्यको निर्वाचन गरेर दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुने बताएको छ। बागमती प्रदेश सभापतिका लागि डाक्टर अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्री चुनावी मैदानमा छन्। त्यसमध्ये लामिछाने र अर्याल बीच मुख्य प्रतिस्पर्धा हुने रासपा बागमतीका नेताहरूको भनाई छ। लामिछाने हाल प्रदेश सभापति र अर्याल प्रवक्ता छन्। सभापतिका यी दुई प्रतिस्पर्धाले अघोषित रूपमा आफ्नो प्यानल खड़ा गरेको प्रदेश नेताहरूको दावी छ। पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री फरक फरक लिंगको गरी 20 निर्वाचन मार्फत चुनिनु पर्छ। प्रवक्ता र कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था छ। विधानमा बागमती प्रदेश समिति 65 सदस्य हुने व्यवस्था छ। इजरायली सेनाले लेबनानका थप 20 शहर र गाउँका बासिन्दाहरूलाई तत्काल आफ्नो सुरक्षित स्थानमा जान आदेश दिएको छ। लेबनानमा जारी सैन्य कार्यवाहीलाई तीव्र पार्दै इजरायलले यी क्षेत्रहरूमा जबरजस्ती विस्थापनको चेतावनी दिएको छ। इजरायलको देइर अल जहरानी, अल नामिरिया, अल सार्किया, हारुफ लगायत यो नयाँ देश लागू हुनेछ। यसै गरी अल महमुदिया, साजन रेहान र अरब सलिम क्षेत्रका नागरिकलाई पनि तत्काल घर छाड्न भनिएको छ। इजरायली सेनाले स्थानीय बासिन्दाहरूलाई आफ्ना घरहरू तत्काल खाली गरी जहरानी नदीको उत्तरी क्षेत्रतर्फ जान निर्देशन दिएको छ। निर्देशनको पालना नभएमा ठूलो मानवीय क्षति हुन सक्ने चेतावनी दिएको छ। भारतसँगको सीमाबारे विवादित अभिव्यक्ति दिएपछि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले लिपुलेको लिम्पियाधुरा रहेको दार्चुला जिल्ला स्थित अपी हिमालको तस्विर सार्वजनिक सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। आज बिहान उनले अपी हिमालको बेस क्याम्पमा क्रिकेट खेलिरहेको दृश्य सहितको भिडियो फेसबुकमा पोस्ट गरेका हुन्। सीमा विषयमा भारतसँग मुख्य विवाद रहेको जिल्ला दार्चुला हो। सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षकको डीआईजी नेत्र बहादुर कार्कीलाई दिइएको छ। यसअघिका सूचना अधिकारी तथा प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्ट सरुवा भएपछि नयाँ प्रवक्ता तोकिएको हो। भट्टको सरुवापछि रिक्त रहेको जिम्मेवारीमा महानिरीक्षकको सचिवालयमा पद स्थापना भएका कार्कीलाई ल्याएको हो। कार्की एसएसपी हुँदा उपत्यका वाहिनीमा कार्यरत थिए। जेएनजी आन्दोलनका क्रममा फरार दोलखा सैलुङ घर भएका एक कैदी पक्राउ परेका छन्। दोलखा सैलुङ गाउँपालिका 8 44 वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका हुन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई सिन्धुपाल्चोकको सिन्कोशी गाउँपालिका 9 मुडेबाट पक्राउ गरेको हो। डाका चोरी मुद्दामा 5 वर्ष कैद सजाय भुक्तान गरिरहेका उनी जेएनजी आन्दोलनका क्रममा ललितपुर स्थित नखु कारागारबाट थिए। पक्राउ परेका श्रेष्ठलाई पुनः नखु कारागार पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पछिल्लो 24 घण्टामा ट्राफिक कार्यवाहीमा 17,46,000 राजस्व संकलन भएको छ। 2,598 सवारी चालकलाई सवारी नियम उल्लंघनमा कार्यवाही गर्दा राज्य कोषमा 17,86,501 राजस्व दाखिला भएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 179, नियम विपरीत राइड सेयरिङ गरेका 167, संकेत बत्ती उल्लंघनकर्ता 120 र तीव्र गतिमा सवारी साधन चलाउने 168 जनालाई कार्यवाही गरिएको छ। यसै गरी अनुसन्धान पालना नगर्ने 120, निषेधित क्षेत्रमा हर्न बजाउने तथा अन्य सवारी नियम पालना नगर्ने सवारी चालकलाई कार्यवाही गरिएको प्रहरीको भनाई छ। हवस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी थामी बिदा चाहन्छु। नमस्ते।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: चरीकोट कोटीहोममा पुरुषोत्तम महात्मे हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।

0: तपाई कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 94.1 FM 802 र 94.1 FM 844
3: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचौक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभए सम्म बन्द हुने जानकारी गराउँदछौं
4: भोबन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: हिमालयन क्राउन एकेडेमी को विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
5: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
6: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
7: आफ्नै कम्पाउन्ड भएको,
6: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
6: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
8: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दिउँसो 3 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। काभ्रे पलाञ्चोकको बुच्चाकोटमा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। जिल्लाको नमोबुद्ध नगरपालिका दुई बुच्चाकोटमा हिजो दिउँसो भएको बस दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको नेतृत्वमा 6 सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिलाई घटनाको वास्तविक अवस्था कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ। बलिपापाटो रोसी खारपा चोकतर्फ जाँदै गरेको 23 ख 83 98 नम्बरको बस अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा 8 यात्रुको घटनास्थलमा मृत्यु भएको थियो भने 16 यात्रु घाइते भएका थिए। घाइतेहरूको धुलेखेल अस्पतालमा उपचार भइरहेको छ। बुच्चाकोट दुर्घटनामा मृत्यु भएका 8 जनाकै शनाखत भएको प्रहरीले जनाएको छ। नेकपा एमालेले पार्टी शुद्धिकरण सुदृढीकरण रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदल मार्फत प्रदेश स्तरबाट सुझाव संकलन शुरू गरेको छ। गत फागुनी कैस्कुती सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै पार्टी र जनता बीचको सम्बन्ध थप सुदृढ बनाउन आवश्यक रूपान्तरण तथा पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कार्यदल गठन गरिएको थियो। कार्यदलले आज बागमती प्रदेश संगठन कमिटिको समन्वयमा काठमाडौँबाट सुझाव संकलन अभियान शुरू गरेको हो। बागमती प्रदेश संगठन कमिटिको बैठक शुक्रबारदेखि शुरू भएको थियो। बैठकपछि सुझाव संकलनका लागि भेला आयोजना गरिएको एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए। एजेस दशकते सम्पन्न एमाले सचिवालयको 8 बैठकले उपाध्यक्ष राम बहादुर थापा बादलको संयोजकत्वमा 15 सदस्यीय कार्यदल गठन गरेको थियो। सोही कार्यदलको पहिलो बैठकले प्रदेश स्तरमा सुझाव संकलन गर्ने कार्यतालिका निर्धारण गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बागमती प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन प्रक्रिया शुरू भएको छ। बागमती प्रदेशको नयाँ नेतृत्वका लागि काठमाडौँमा मतदान शुरू भएको हो। आज बिहान 11 बजेदेखि शुरू हुने भनिएको मतदान ढिलो गरी शुरू भएको छ। मतदानमा करिब 1300 प्रतिनिधिहरू सहभागी हुने रासोपाले जनाएको छ। समायोजनबाट विवादित 400 प्रतिनिधि मध्ये 210 जनाले मत दिन पाउने भएका छन्। मतदानका लागि प्रतिनिधिहरू लाइनमा छन्। मतदान विद्युतीय भोटिङ मेसिनबाट हुनेछ। रासोपाले प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि हुने विद्युतीय मतदानका लागि 15 बुथ बनाएको छ। पहिलो चरणमा प्रदेश सभापति र प्रदेश समिति सदस्यको निर्वाचन गरेर दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुने बताइएको छ। मतदानका लागि साँझ 5 बजेसम्मको समय तोकिएको छ। बागमती प्रदेशको जेठ 26 गतेदेखि शुरू भएको प्रदेश अधिवेशन विवादका कारण स्थगित भएको थियो। बागमती प्रदेश सभापतिका लागि डाक्टर अच्युतम लामी छाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्री चुनावी मैदानमा छन्। त्यसमध्ये लामी छाने र अर्याल बीच मुख्य प्रतिस्पर्धा हुने रासोपा बागमतीका नेताहरूको भनाइ छ। लामी छाने हाल प्रदेश सभापति र अर्याल प्रवक्ता छन्। सभापतिका यी दुई प्रतिस्पर्धीले अघोषित रूपमा आफ्नो प्यानल खड़ा गरेको प्रदेश नेताहरूको दावी छ। पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री फरक फरक लिंगको गरी 20 निर्वाचन मार्फत चुनिनुपर्छ। प्रवक्ता र कोषाध्यक्षले मनोनित गर्ने व्यवस्था छ। विधानमा बागमती प्रदेश समिति 65 सदस्यीय हुने व्यवस्था छ। इजरायली सेनाले लेबनानका थप 20 शहर र गाउँका बासिन्दालाई तत्काल आफ्नो सुरक्षित स्थानमा जान आदेश दिएको छ। लेबनानमा जारी सैन्य कार्यवाहीलाई तीव्र पार्दै इजरायली सो क्षेत्रहरूमा जबरजस्ती विस्थापनको चेतावनी दिएको हो। इजरायली देर अल जहरानी, अल नामिरिया, अल सार्किया, हारूफ लगायतको क्षेत्रमा नयाँ आदेश लागू हुनेछ। यसै गरी अल माहमुदिया, साजेद रेहान र अरब सलीम क्षेत्रका नागरिकलाई पनि तत्काल घर छाड्न भनिएको छ। इजरायली सेनाले स्थानीय बासिन्दाहरूलाई आफ्ना घर तत्काल खाली गरी जहरानी नदीको उत्तरी क्षेत्रतर्फ जान निर्देशन दिएका छन्। निर्देशन पालना नभएमा ठूलो मानवीय क्षति हुन सक्ने चेतावनी दिइएको छ। सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआईजी नेत्र बहादुर कार्कीलाई दिइएको छ। यसअघिका सूचना अधिकारी तथा प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक वैष्णव प्रसाद भट्ट सरूवा पाएपछि नयाँ प्रवक्ता तोकिएको हो। भट्टको सरूवापछि रिक्त रहेको जिम्मेवारीमा महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका कार्कीलाई ल्याइएको छ। कार्की एसएसपी हुँदा उपत्यका वाहिनीमा कार्यरत थिए। सेन्जी आन्दोलनका क्रममा फरार दोलोखा सैलुङ घर भएका एक कैदी पक्राउ परेका छन्। दोलोखाको सैलुङ गाउँपालिका 8 44 वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका हुन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई सिन्धुपाल्चोकको सुनकोसे गाउँपालिका 9 मुडेबाट पक्राउ गरेको हो। टाका चोरी मुद्दामा 5 वर्ष कैद सजाय भुक्तानी गरिरहेका उनी जेएनजी आन्दोलनका क्रममा ललितपुर स्थित नखु कारागारबाट भागेका थिए। पक्राउ परेका श्रेष्ठलाई पुनः नखु कारागार पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। हाउस त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 5 बजे हाम्रो समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
3: मेरो
4: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मंदिर में फलाम को ससाना त्रिशूल ससाना घंटी चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतार को समय में सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समय में सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्न 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
1: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
3: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: त्या कसं खाल्लं दूध, पाणी मिसाय करायचं आणि तर खाडेन।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध।
1: होइन, अलि राम्रो दूध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
2: ल ल।

0: खुद्रा विक्रेता बाट खरीद गरी सधैं उपभोग गरौं। साथै यस डेयरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
1: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
0: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
2: जग्गा वर्गीकरण सम्बन्धी विवरण, डाटा परीक्षण तथा प्रमाणीकरण गर्ने सम्बन्धमा जिरी नगरपालिकाको सूचना।
3: यस जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण सम्बन्धित ओडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ। तसर्थ जिरी नगरपालिकाभित्रका सम्पूर्ण जग्गाधनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित ओडा कार्यालयमा वा यस नगरपालिकाको वेबसाइट www.jirimun.gov.np तथा फेसबुक पेज गई हेर्न सक्नुहुनेछ।
2: यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि फेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। निर्धारित समयभित्र कुनै त्रुटि, फरक वा संशोधन गर्नुपर्ने विषयको माग देखिएमा उपलब्ध विवरणलाई नै यथावत मानी आवश्यक प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत जानकारी गराइन्छ।
3: थप जानकारीका लागि विजय बुढाथोकी अमिन 9862-5595-85, मानबहादुर जिरेल सूचना अधिकारी 9844-4675-20।
2: राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
4: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बहिनी बाँडी त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पिपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पिपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपुर दोलखा।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
8: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
9: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
10: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
11: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
10: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
11: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
8: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
12: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेयरीबाट उत्पादन भएको चरिकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेयरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
13: बिक्री केन्द्रहरू चरिकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, धीरकोट साथै कारखाना र परका क्षेत्रहरू।
12: दोलखा दुग्ध उद्योग लिमिटेड, चरिकोट, दोलखा। सम्पर्क 0949 421 020।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउन हुन अनुरोध गर्दछौ। शिविरबाट सनोट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ।
1: आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3508, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिचोक 8 सुनखानी।
0: विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन्स शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851767367 9863318210।
2: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा, सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
4: हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सिद्धिनेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सनहरुमा हार्दिक अनुरोध
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मंदिर में फलाम को ससाना त्रिशूल ससाना घंटी चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतार को समय में सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समय में सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्मोजिम को त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठीक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरुने।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलिखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्सुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एमरसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-160-13-21-44 97-160-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली।

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस, बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु, यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल्छ होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ, तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि होइन?
0: हो नि पाँडे, मनोकामना नै किन, बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि होइन?
2: पाण्डहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

सरीकोट कोटीहोममा पुरूषोत्तम महात्मे हुने बारे सूचना। कालिंचोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।

विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास कला जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। सरकारले कूटनीतिक नियोगहरूमा कार्यरत नेपालीहरूलाई आयकर लाग्ने व्यवस्था गरेको छ। सरकारले आर्थिक विधेयक 2083 मार्फत यस्तो व्यवस्था गरेको हो। विधेयकको दफा 47 सो प्रावधान सम्बन्धी उल्लेख गरिएको छ। सो प्रावधान अनुसार संयुक्त राष्ट्र संघका नेपाल स्थितकारी त्यस अन्तर्गतका विभिन्न निकाय अन्य अन्तर्राष्ट्रिय संस्था वा विदेशी कूटनीतिक नियोगमा कार्यरत तर भिएना अभिसन्धि अनुसार कर छुटको सुविधा नपाउने नेपाली नागरिकहरूलाई लक्षित गर्दै सरकारले विशेष कर सहुलियतको व्यवस्था गरेको छ। यदि त्यस्ता व्यक्तिहरूले ती संस्थाबाट पारिश्रमिक वा सेवा शुल्क प्राप्त गरे पनि ऐन अनुसार तिर्नुपर्ने आयकर नतिरेको भएमा स्थायी रेखा नम्बर 92 र आर्थिक वर्ष 2079-80 2082-83 आय विवरण पेश गर्नुपर्नेछ। साथै सो अवधिको आयमा लाग्ने कर र त्यसको अतिरिक्त 1% रकम आगामी मंगसिर मसान्तभित्र बुझाएर निवेदन दिएमा उनीहरूलाई लाग्ने ब्याज र जरिवाना पूर्ण रूपमा मिनाखा हुनेछ। सो सुविधा उपभोग गर्ने व्यक्तिले आर्थिक वर्ष 2079-80 भन्दा अघिको आय विवरण पेश गर्नुपर्ने छैन भने त्यस अवधिको कर शुल्क वा ब्याज समेत तिर्नु नपर्ने व्यवस्था गरिएको छ। काभ्री पलाञ्चोको बुच्चाकोटमा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। काभ्रीको नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा हिजो दिउँसो भएको बस दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेशकारी काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी कमल थापाको नेतृत्वमा 6 सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिलाई घटनाको वास्तविक अवस्था कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ। पनेपाबाट रोसे खार्पा चोकतर्फ जाँदै गरेको 2383-98 नम्बरको बस अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा 8 यात्रुको घटनास्थलमै मृत्यु भएको थियो भने 16 जना घाइते भएका थिए। घाइतेहरूको धुलेखेला अस्पतालमा उपचार भइरहेको छ। बुच्चाकोट दुर्घटनामा मृत्यु भएका 8 जनाको शनाखत भएको काभ्रे प्रहरीले जनाएको छ। नेकपा एमालेले पार्टी शुद्धिकरण सुदृढीकरण रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदल मार्फत प्रदेश स्तरबाट सुझाव संकलन शुरू गरेको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन आवश्यक रूपान्तरण तथा पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कार्यदल गठन गरेको थियो। कार्यदलले आज बागमती प्रदेश संगठन कमिटिको समन्वयमा काठमाडौँबाट सुझाव संकलन अभियान शुरू गरेको हो। बागमती प्रदेश संगठन कमिटिको बैठकको शुक्रबारदेखि शुरू भएको थियो। बैठकपछि सुझाव संकलनका लागि भेला आयोजना गरिएको एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए। जेठ 10 गते सम्पन्न एमाले सचिवालयका 8 बैठकले उपाध्यक्ष राम बहादुर थापा बहादुरको संयोजकत्वमा 15 सदस्यीय कार्यदल गठन गरेको थियो। सो कार्यदलको पहिलो बैठकले प्रदेश स्तरमा सुझाव संकलन गर्ने कार्यपालिका निर्धारण गरेको थियो। भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ। असमको जोरहाट स्थित रौरिया सैन्य विमान स्थल एयरबेसमा आज बिहान 10 बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त हुँदा पायलट सहित 5 सैनिकको मृत्यु भएको हो। दुर्घटनामा 1 को पायलट घाइते भएका छन्। घाइतेको पायलटको उपचार भइरहेको छ। विमान एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा दुर्घटना भएको थियो। अवतरणका क्रममा विमानमा आगो लागेको र 2 टुक्रा भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआईजी नेत्र बहादुर कार्कीलाई दिइएको छ। यसअघिका सूचना अधिकारी तथा प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्ट सरुवा भएपछि नयाँ प्रवक्ता तोकिएको हो। भट्टको सरुवापछि रिक्त रहेको जिम्मेवारीमा महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका कार्कीलाई ल्याइएको छ। कार्की एसएसपी हुँदा उपत्यका वाहिनीमा कार्यरत थिए। जेएनजी आन्दोलनका क्रममा फरार दोलोखा सैलुङ घर भएका एक कैदी पक्राउ परेका छन्। दोलोखाको सैलुङ गाउँपालिका आठका 44 वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका हुन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 9 मुडेबाट पक्राउ गरेको हो। डाका चोरी मुद्दामा 5 वर्ष कैद सजाय भुक्तान गरिरहेका हुने चेन्जी आन्दोलनका क्रममा ललितपुर स्थित नखु कारागारबाट भागेका थिए। पक्राउ परेका श्रेष्ठलाई पुनः नखु कारागार पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। हौस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई बिदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: सिंहेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
5: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
6: हाम्रा सुविधाहरू
7: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
8: आफ्नै कम्पाउन्ड भएको,
9: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
10: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
11: सस्तोमा होइन राम्रो सिकाउँछौ।
12: रूप आइटर रूप अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।

0: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
1: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
2: कतै बरिलैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदर मुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
2: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
0: अब आउनु हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्च देखि माथिको एलईडी किन्दा 20 ओम सिपेमा। यहाँ फ्रिज, डिप फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
4: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391842 र 9844061814।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: येत वळल्या बाठ खांचा तीन वळल्या
1: कस्त खाल्लं दूध पाणी मिसाय करायचं आणि तर खाडेल
2: होइनै बुढा डीडीसी को लोगो नभएको खुल्ला दूध कहाँबाट लिएर आएको
3: बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दूध ल्याउन सक्दैनौ
4: हेर हेर यो बुढीको गनगन मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
3: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न
4: ल ल म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु
1: आहा कति मिठो दूध अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा
5: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
6: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार गिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमौती जफी भिरकोट साथै कारखाना र परका क्षेत्रहरू
5: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 0949421020
6: जग्गा वर्गीकरण सम्बन्धी विवरण डाटा परीक्षण तथा प्रमाणीकरण गर्ने सम्बन्धमा जिरी नगरपालिकाको सूचना
7: यस जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण सम्बन्धित ओडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ तसर्थ जिरी नगरपालिकाभित्रका सम्पूर्ण जग्गा धनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित ओडा कार्यालयमा वा यस नगरपालिकाको वेबसाइट www.jiriemun.gov.np तथा फेसबुक पेज गई हेर्न सक्नुहुनेछ
6: यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि भेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ निर्धारित समयभित्र कुनै त्रुटि फरक वा संशोधन गर्नुपर्ने विषयको माग देखिएमा उपलब्ध विवरणलाई नै यथावत मानि आवश्यक प्रक्रिया अगाडि बढाइने बेहोरा समेत जानकारी गराइन्छ
7: थप जानकारीका लागि विजय बुढाथोकी अमिन 9862575085 मानबहादुर जिरेल सूचना अधिकारी 9844675720
6: राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा
8: हाम्रो रेडियो 103.4 मेगाहर्ज
9: होइन ए पाँडे सोल्टे कसको टिभी बोकेर हिँड्यौ निकै हतारमा छौ त
10: गठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
9: ल त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
10: ए हो र त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
6: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा।
11: यहाँ फ्रिज, डिप फ्रिज, एलईडी, एलसीडी टीभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
12: टीभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
13: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481042 र 98449061414।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाई हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: सरीकोट कोटीहोममा पुरुषोत्तम महात्म्य हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्म्य कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म, समय बिहान 7 बजेदेखि अपरान्न 4 बजेसम्म, भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जग्गा वर्गीकरण सम्बन्धी विवरण डाटा परीक्षण तथा प्रमाणीकरण गर्ने सम्बन्धमा जिरी नगरपालिकाको सूचना।
1: यस जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण सम्बन्धित ओडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ। तसर्थ जिरी नगरपालिकाभित्रका सम्पूर्ण जग्गाधनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित ओडा कार्यालयमा वा यस नगरपालिकाको वेबसाइट www.jiriemun.gov.np तथा फेसबुक पेजमा गई हेर्न सक्नुहुनेछ।
2: यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि भेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। निर्धारित समयभित्र कुनै त्रुटि फरक वा संशोधन गर्नुपर्ने विषयको माग देखिएमा उपलब्ध विवरणलाई नै यथावत मानि आवश्यक प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत जानकारी गराइन्छ।
1: थप जानकारीका लागि विजय बुढाथोकी अमिन 9862-5595-85 मानबहादुर जिरेल सूचना अधिकारी 9844-4675-20
2: राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
3: होइन ए पाँडै सोल्टी, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
4: कथै बरी लैलै, कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छन् नि। सकेको नि
4: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि। होइन त
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 होम सिपेमा
6: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-01-68-814।
9: मनोरञ्जन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

0: बेलुकी 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो एक्सप्रेस 3.4 मेगाहर्ज र जुन सामुदायिक एफएम 94 मेगाहर्ज बाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org/tnp र हाम्रो वेबसाइटमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। जल विद्युत आयोजनाबाट प्राप्त रोयल्टी पार्टमाको सूचक तय। भौगोलिक अवस्थालाई 50% भार। कूटनीतिक नियोगहरूमा कार्यरत नेपालीलाई पनि आयकर लाग्ने। काभ्रे पलाञ्चोक बस दुर्घटनाको छानबिन गर्न एसएसपी थापाको नेतृत्वमा सदस्य समिति गठन। जेएनजी आन्दोलनका क्रममा फरार दोलखाको सैलुङकार भएका एक कैदी पक्राउ। र भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा चालक सहित 5 सैनिकको मृत्यु। फिफा विश्वकपमा सबैभन्दा सफल टोली ब्राजिलले अफ्रिकन जायन्ट मोरक्कोसँग खेल्दै।
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस सौरा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
0: जल विद्युत आयोजनाबाट प्राप्त रोयल्टी बाँडफाँडको सूचक तय गरिएको छ। विद्युत विकास विभागले जल विद्युत आयोजनाबाट प्राप्त रोयल्टी बाँडफाँडको आधार र ढाँचा स्पष्ट गर्दै मुख्य सूचकहरू तय गरेको हो। विभागले सरकारवालाहरूलाई जानकारी दिँदै सोही अनुसार कार्यान्वयन गर्न आग्रह पनि गरेको छ। विभागका अनुसार रोयल्टी बाँडफाँडका लागि आयोजनाको भौगोलिक अवस्थिति, प्रभावित स्थानीय तहको क्षेत्रफल र जनसंख्यालाई मुख्य आधारका रूपमा लिइनेछ। तीमध्ये भौगोलिक अवस्थालाई 50%, प्रभावित क्षेत्रको क्षेत्रफललाई 25% र जनसंख्यालाई 25% भार दिइने व्यवस्था गरिएको छ। भौगोलिक अवस्थिति अन्तर्गत मुख्य क्षेत्र, प्रभावित क्षेत्र तथा आयोजनाको माथिल्लो र तल्लो तटीय क्षेत्रलाई समेटिनेछ। त्यस्तै प्रभावित क्षेत्र र जनसंख्या निर्धारण गर्दा पनि मुख्य प्रभावित वरिपरिको क्षेत्रलाई आधार मानिनेछ। विभागले जलाशययुक्त, अर्ध जलाशययुक्त तथा नदी प्रवाह आयोजनाको प्रकृति अनुसार मुख्य क्षेत्र र प्रभावित क्षेत्रको परिभाषा फरक हुने स्पष्ट पारेको छ। अर्ध जलाशययुक्त आयोजनाले छोएका सबैवटा तथा विद्युत गृह र सम्बन्धित संरचना रहेका क्षेत्रलाई रोयल्टी बाँडफाँडमा समेटिनेछ। एकै अधिवेशनका आयोजनामा बाँधस्थलदेखि विद्युत गृहसम्मका नदी किनारका दुवै तर्फका ओडाहरू, साथै माथिल्लो र तल्लो तटीय क्षेत्रका ओडाहरू पनि प्रभावित क्षेत्रभित्र पर्ने व्यवस्था गरिएको छ। हालसम्म मानव विकास सूचकांकलाई रोयल्टी बाँडफाँडको आधारको रूपमा समावेश नगरिएको विभागले जनाएको छ। सरकारले कूटनीतिक नियोगहरूमा कार्यरत नेपालीहरूलाई आयकर लाग्ने व्यवस्था गरेको छ। सरकारले आर्थिक विधेयक 2083 मार्फत यस्तो व्यवस्था गरेको हो। विधेयकको दफा 47 सो प्रावधान उल्लेख गरिएको छ। सो प्रावधान अनुसार संयुक्त राष्ट्र संघका नेपाल स्थित कार्यालय, त्यस अन्तर्गतका विभिन्न निकाय, अन्य अन्तर्राष्ट्रिय संस्था वा विदेशी कूटनीतिक नियोगमा कार्यरत तर बिना अभिसन्धि अनुसार कर छूटको सुविधा नपाउने नेपाली नागरिकहरूलाई लक्षित गर्दै सरकारले विशेष कर सहुलियतको व्यवस्था गरेको छ। यदि त्यस्ता व्यक्तिहरूले ती संस्थाबाट पारिश्रमिक वा सेवा शुल्क प्राप्त गरे पनि ऐनअनुसार तिर्नुपर्ने आयकर नतिरेको भएमा स्थायी रेखा नम्बर प्यान दिएर आर्थिक वर्ष 2079-80 दुई हजार 82-83 आय विवरण पेश गर्नुपर्नेछ। साथै सो अवधिको आयमा लाग्ने कर र त्यसको अतिरिक्त 1% रकम आगामी मंगिरमा शान्तभित्र बुझाएर निवेदन दिएमा उनीहरूलाई लाग्ने ब्याज जरिवाना पूर्ण रूपमा मुनाफा हुनेछ। सो सुविधा उपभोग गर्ने व्यक्तिले आर्थिक वर्ष 2079-80 भन्दा अघिको आय विवरण पेश गर्नुपर्ने छैन भने त्यस अवधिको कर शुल्क वा ब्याज समेत तिर्नु नपर्ने व्यवस्था गरिएको छ। काभ्रे पलाञ्चोकको पुच्छाकोटमा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। काभ्रेको नमोबुद्ध नगरपालिका दुई पुच्छाकोटमा हिज दिउँसो भएको बस दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको नेतृत्वमा 6 सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिलाई घटनाको वास्तविक अवस्था कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ। बनेपा बाटो रूसी खारपा चोकतर्फ जाँदै गरेको 2388 नम्बरको बस अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खसेको थियो। दुर्घटनामा 8 यात्रुको घटनास्थलमै मृत्यु भएको थियो भने 16 जना घाइते भएका थिए। घाइतेहरूको धुरीखेल अस्पतालमा उपचार भइरहेको छ। मोर्चाको दुर्घटनामा मृत्यु भएका 8 जनाकै शनाखत भएको काभ्रे प्रहरीले जनाएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
3: आँखा शिविर बस्ने सम्बन्धी सूचना।
0: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दुलोखा तथा दुलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दुलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौ। शिविरबाट सनोट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनुभएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दुलोखा लाइन्स आँखा केन्द्र दुलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ।
3: आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 32/8, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिचोकाट सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दुलोखा लाइन शाखा केन्द्र दुलोखा, सम्पर्क नम्बर 9851-1763-67, 9863-3128-10।
0: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना।
4: यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचौक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पिपल डाँडादेखि लड्के खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पिपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
0: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपुर दोलोखा। तपाईतिखेर हाम्रो रेडियो र जीडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.in र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। नेकपा एमालेले पार्टी शुद्धिकरण, सुदृढ़ीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदल मार्फत प्रदेश स्तरबाट सुझाव संकलन शुरू गरेको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ़ बनाउन आवश्यक रूपान्तरण तथा पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कार्यदल गठन गरिएको थियो। कार्यदलले आज बागमती प्रदेश संगठन कमिटिको समन्वयमा काठमाडौँबाट सुझाव संकलन अभियान शुरू गरेको हो। बागमती प्रदेश संगठन कमिटिको बैठक शुक्रबारदेखि नै शुरू भएको थियो। बैठकपछि सुझाव संकलनका लागि भेला आयोजना गरेको एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए। एजेट 10 गति सम्पन्न एमाले सचिवालयको आठौं बैठकले उपाध्यक्ष रामबहादुर थापा बहादुरको समेतमा 15 सदस्यीय कार्यदल गठन गरेको थियो। सो कार्यदलको पहिलो बैठकले प्रदेश स्तरमा सुझाव संकलन गर्ने कार्यतालिका निर्धारण गरेको थियो। मेडिकल विज्ञानको सबैभन्दा महत्वपूर्ण लक्ष्यहरूमध्ये एक रिभर्स एजिङ अर्थात बढ़ौली प्रक्रियालाई उल्ट्याउने प्रविधिको पहिलो मानव परीक्षण शुरू भएको छ। पहिलो पटक उमेरका कारण कोशिकामा आउने असरलाई उल्ट्याउने उद्देश्य राखिएको इन्जेक्सन मानिसमा प्रयोग गरिएको हो। अमेरिकाको बोस्टन स्थित बायोटेक स्टार्टअप लाइफ बायो साइन्सेसले आफ्नो पहिलो बिरामीलाई सेल्युलर प्री प्रोग्रामिङमा आधारित इन्जेक्सन दिइएको बताएको छ। सो ट्रायलको मुख्य उद्देश्य उमेर बढ़दै जाँदा कमजोर भएका कोशिकाहरूलाई पुनः युवा र सक्रिय अवस्थामा फर्काउनु रहेको बताइएको छ। आगामी 6 महिनासम्म वैज्ञानिकहरूले यसको प्रभावकारिता र सम्भावित दुष्प्रभावमाथि निगरानी राख्ने समाचारमा उल्लेख छ। यसअघि यो प्रविधिको परीक्षण मुसार बहादुरमा सफलतापूर्वक गरिएको थियो। यो प्रविधि मानव शरीरमा शरीरका लागि सुरक्षित छ कि छैन भन्ने कुरा सुनिश्चित गर्न डाक्टर र वैज्ञानिकहरूले आगामी कैयौं महिनासम्म बिरामीको सूक्ष्म निगरानी गर्ने बताइएको छ। यो क्लिनिकल परीक्षण सफल भएमा एजिङ थेरापीको क्षेत्रमा नयाँ युगको शुरूआत हुन सक्ने बताइएको छ। मानिसमा परीक्षण शुरू हुनु अघि अनुसन्धान मुसार बाँदरमा मात्र सीमित थियो, जुन अब पहिलो पटक मानव परीक्षणको चरणमा प्रवेश गरेको छ। चेन्जी आन्दोलनका क्रममा फरार दोलोखाको सैलुङ घर भएका कैदी पक्राउ परेका छन्। दोलोखाको सैलुङ गाउँपालिका आठका 44 वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका हुन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 9 मुडेबाट पक्राउ गरेको हो। टाकासोरी मुद्दामा 5 वर्ष कैद सजाय भुक्तान गरिरहेका उनी जेएनजी आन्दोलनका क्रममा ललितपुर स्थित नक्खु कारागारबाट भागेका थिए। पक्राउ परेका श्रेष्ठलाई पुनः नक्खु कारागार पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। नेपालले विभिन्न देशबाट आयात हुने कृषिजन्य सामग्रीमा हानिकारक रोग तथा किरा फेला परेपछि जैविक सुरक्षाका लागि केरा, धनियाँ, एभोकाडो लगायतको आयातमा कड़ाई गरेको छ। भारतीय आँप आयातमा पनि नयाँ जैविक सुरक्षा मापदण्ड लागू गरिएको छ। प्रस्तुत छ एक रिपोर्ट।
5: नेपालको कृषि क्षेत्रमा पछिल्ला दिनमा विदेशबाट भित्र नसक्ने विभिन्न हानिकारक रोग तथा किराहरूको उच्च जोखिम देखिएको छ। स्वदेशी कृषि प्रणाली, अरबौं रूपियाँको लगानी र किसानको जीविकोपार्जनलाई सुरक्षित राख्न सरकारले सीमा नाकाहरूमा क्वारेन्टाइन जाँचलाई कड़ा बनाएको छ। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार विभिन्न मुलुकबाट आयात हुने कृषिजन्य सामग्रीमा हानिकारक रोग र जीव फेला परेपछि आयातमा रोक लगाउन तथा नयाँ मापदण्ड तोक्ने जस्ता कदम चालिएका छन्। नेपालको केरा खेतीमा देखिएको पनामा रोगको जोखिम, चीनबाट आयातित धनियाँमा भेटिएको रपराज किरा, युगाण्डाको एभोगाडोमा देखिएको फाइटोप्याथोरा पल्मीभोरा र भारतीय आँप आयातमा लागू गरिएको हट वाटर ट्रिटमेन्टको मापदण्डका कारण ती वस्तु नाकमै रोकिने गरेको छ। नेपालको अरबौं रूपियाँ बराबरको केरा खेतीलाई विनाशकारी पनामा रोगबाट जोगाउन सरकारले कड़ा कदम चालेको छ। असोज 2 गतेदेखि लागू हुने गरी
3: भारतबाट केरा आयातमा अनुमति पत्र दिन रोक लगाइएको थियो। ब्ल्याक डेथ संज्ञा दिएको यो रोगले एकपटक आक्रमण गरेपछि केराको सम्पूर्ण बगान नै सखा पार्ने क्षमता राख्छ। यही जोखिमलाई मध्यनजर गर्दै सरकारले भारतबाट आयात हुने केराको बिरूवा र फलमा रोक लगाएको हो। यसै गरी चीनबाट नेपालतर्फ आयात गरिएको ठूलो परिणामको धनियाँको दानामा हानिकारक रोपराज किरा भेटिएपछि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले भन्सार नाकामै रोकेको छ। तातो पानी नाका हुँदै भित्रिएको करिब 30 टन गेडा धनियाँमा अन्तर्राष्ट्रिय स्तरमै प्रतिबन्धित क्वारेन्टाइन पेस्ट किरा भेटिएको हो। वरिष्ठ बाली संरक्षण अधिकारीका अनुसार रोपराज किराले अन्न बाली र भण्डारण गरिएको खाद्य सामग्रीलाई पूर्ण रूपमा ध्वस्त बनाउन सक्छ। तातो पानी नाकामा गत जेठ 13 गतेतिरै रोकिएको उक्त धनियाँलाई अहिले क्वारेन्टाइनको प्रक्रियामा राखिएको छ। नेपालमा अफ्रिकाको युगाण्डा आयात हुने एफोगाडोमा हानिकारक रोग भेटिएपछि सरकारले यसको आयातमा तत्कालका लागि पूर्ण रूपमा रोक लगाएको छ। भारतीय बाटो हुँदै कहिलेकाहीँ तन्जानियाको उत्पादन भनेर समेत लुकाएर ल्याइने गरेको युगाण्डाको एपोगाडोमा नेपालको स्वदेशी खेतीलाई नै सखा पार्न सक्ने रोगको जीवाणु भेटिएपछि केन्द्रले आयात अनुमति पत्र दिन बन्द गरेको हो। नेपालले भारतीय आँप आयातमा पनि जैविक सुरक्षा मापदण्ड लगाएको छ। भारतबाट आयात हुने आँपको हकमा अन्तर्राष्ट्रिय अभ्यास अनुसार केही हानिकारक शत्रुजीवहरूको मुक्तता सुनिश्चित गर्न नयाँ मापदण्ड लागू गरिएको हो। यो व्यवस्था अनुसार आँप पैठारी गर्दा 48 डिग्री सेन्टिग्रेड तापक्रमको पानीमा 1 घण्टासम्म हट वाटर ट्रिटमेन्ट गरिएको हुनुपर्नेछ। यस्तै भारत सरकारको आधिकारिक बिरूवा संरक्षणबाट सो अनुसार उपचार गरिएको बिरूवा स्वच्छता प्रमाणपत्र पेश भएमा नेपालमा पैठारीका लागि बिना कुनै अवरोध निरन्तर प्रवेश अनुमति पत्र जारी भइरहेको केन्द्रले जनाएको छ। पदम कुमारी बुढाथोकी, हाम्रो रेडियो चरीकोट।
0: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल एपानको 24 औं वार्षिक साधन सभा एवं आठौं अधिवेशनबाट मोहन टाङ्गीको नेतृत्वमा 25 सदस्यीय नयाँ कार्य समिति चयन भएको छ। अधिवेशनले 27 सदस्यीय कार्य समिति मध्ये डाँगे नेतृत्वमाको उपाध्यक्ष बाहेक सर्वसम्मतिमा 25 कार्य समिति चयन गरेको हो। अधिवेशनबाट विधान पनि संशोधन गरिएको छ। एपानले वार्षिक साधन सभाबाट वरिष्ठ उपाध्यक्षले अध्यक्ष हुने एपानको विधान 2078 संशोधन गरी सबै पदमा चुनाव गराउने गरी व्यवस्था गरेको हो। तर अध्यक्षको हकमा एक कार्यकालमा कार्य समितिमा रहिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ। यसै गरी विधानमा संशोधन गरी 5 उपाध्यक्षलाई 7, 5 सचिवलाई 7 र स्थायी आमन्त्रित सदस्यको रूपमा 5 जनालाई मनोनयन गर्ने व्यवस्था गरिएको छ। यो विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ। भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ। असमको जोरहाट स्थित रौरिया सैन्य विमानस्थल एयरवेजमा आज बिहान 10 बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त हुँदा पाइलट सहित 5 सैनिकको मृत्यु भएको हो। दुर्घटनामा 1 को पाइलट घाइते भएका छन्। घाइतेको पाइलटको उपचार भइरहेको छ। विमान एयरवेजमा अवतरण गर्ने प्रयास गर्दा दुर्घटना भएको थियो। अवतरणका क्रममा विमानमा आगो लागेको र दुई टुक्रा भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणको बहुप्रतीक्षित खेलमा सबैभन्दा सफल टोली ब्राजिली अफ्रिकन जायन्ट मोरक्कोसँग खेल्दैछ। अमेरिकाको न्यूजर्सी स्थित मेट लाइफ रंगशालामा हुने खेल नेपाली समयअनुसार आज राति 3:45 बजे शुरू हुनेछ। प्रतियोगितामा प्रभावशाली शुरूआत गर्दै समूहको शीर्ष स्थान दावी गर्ने लक्ष्यमा रहेका दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ। विश्वकप सरटमा इतिहासकै सबैभन्दा निराशाजनक प्रदर्शन गर्दै अंक तालिकाको 5 औं स्थानमा सीमित भएको ब्राजिलका लागि यो विश्वकप अग्नि परीक्षा बनेको छ। यसअघि कतार विश्वकप 2022 2022 ब्राजिलको यात्रा क्वार्टर फाइनलसम्म पुगेर रोकिएको थियो। त्यसको चार वर्षअघि रूसमा पनि ब्राजिल अन्तिम आठमै रोकिएको थियो। यद्यपि पछिल्ला तीन खेलमा लगातार जित हात पारेको ब्राजिल यो विश्वकपमा अब्बल प्रदर्शन सहित आफ्नो पुरानो साख फर्काउने लक्ष्यमा रहेको छ। ब्राजिल पाँच पटकको च्याम्पियन टोले हो। अफ्रिकी छनौटमा शानदार प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएको मोरक्को पनि उच्च मनोबलमा देखिएको छ। छनौट चरणमा 22 गोल गर्दा 2 गोल मात्रै खाएको टोली रक्षा पंक्तिमा निकै बलियो देखिएको छ। फिफा विश्वकपमा सबैभन्दा सफल ब्राजिलले मोरक्कोसँग प्रतिस्पर्धा गर्दै सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन आइसकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
7: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
8: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
7: आउनुहोस् आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
8: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
9: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
10: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघाङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844-00-2090 र गणेश बुढाथोकी 9869-01-816। सम्पर्क फोन नम्बर 0494-21-364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
2: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
2: आफ्नै कम्पाउन्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844-30-48-79 9844-30-48-79 र 9864-11-00-11 9864-11-00-11।
5: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

सरीकोट कोटीहोममा पुरूषोत्तम महात्मे हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्न 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।

0: પાડે શોર્ટી વાસ્કો ટીવી બો કરે હેડ્યો ની કઈ અવતાર માં ખાવતો
1: કઠી ભરી લઈ લઈ કોસ્કો ટીવી બોગનો ની ભેટી આપને ટીવી બીગ્યો અને બનાવને જાને લાગે કોની બનાવને પુગા ઓલાટ હોય ને
0: તેથી કુરામાં પણ ચિંતા કરવું પડશે તો સદર મુકામ ચરીકોટ બાટો ચરી ઘ્યાંગ જાને બાટોમાં રહેકો હમરાઈ ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઓ ને ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોય ના કે મોબાઈલ ઘડી સબાઇ પણ આવશે ને શકી ગણે
1: એ હોય તીસું ભાઈ મ પણ તીતે તીર લાગી આવશે ને હોય ના તો
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सिधैमा ए हाफ फेज डी फेज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
2: जग्गा वर्गीकरण सम्बन्धी विवरण डाटा परीक्षण तथा प्रमाणीकरण गर्ने सम्बन्धमा जिरी नगरपालिकाको सूचना।
4: यस जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण सम्बन्धित ओडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ। तसर्थ जिरी नगरपालिकाभित्रका सम्पूर्ण जग्गाधनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित ओडा कार्यालयमा वा यस नगरपालिकाको वेबसाइट www.jirimun.gov.np तथा फेसबुक पेजमा गई हेर्न सक्नुहुनेछ।
2: यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि भेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। निर्धारित समयभित्र कुनै त्रुटि फरक वा संशोधन गर्नुपर्ने विषयको माग देखिएमा उपलब्ध विवरणलाई नै यथावत मानि आवश्यक प्रक्रिया अगाडि बढाइने बेहोरा समेत जानकारी गराइन्छ।
4: थप जानकारीका लागि विजय बुढाथोकी अमिन 9862-5595-85 मानबहादुर जिरेल सूचना अधिकारी 9844-4675-20।
2: राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
5: हाम्रो रेडियो 103.4 MHz।
2: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मे हुने बारे सूचना। कालिन्चुक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।

अहिले तपाई सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। अब पनि यहाँहरूले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज चाहिँ हामी सुमधुर स्वरकी धनी गायिका मिल्न राईको स्वरमा सजिएका मिठा मिठा गीत संगीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउन हुन अनुरोध गर्दछौं। शिविरबाट सुनर भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु भएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 35/8, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिन्चोक 8 सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन्स आँखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851 1763 67 98 63 31 28।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ यतिखेर हाम्रो रेडियो मार्फत सुमधुर स्वरकी धनी गायिका मेलना राईको स्वरमा सजिएका गीत संगीत सुनिरहनु भएको छ।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

हिजो त तिमी मसँग नै हिँड्छौ, मसँगै खान्छौ, मसँग नै जीवन सरल भएको महसुस पनि गर्छौ। भविडम्बना कयो समाज अझै पनि जाति भेदभाव अन्त्य भएको हेर्नै चाहँदैन। अझै कहिलेसम्म प्रेम जोडीहरूले यसरी नै ज्यान गुमाउनु पर्ने होला। जाति भेदभाव अन्त्य गर्नु मानिस।

0: एटिन्जल सुन्दै हुनुहुन्थ्यो सुमधुर स्वर्गीय ध्वनि गायिका निर्मला राईको स्वरमा सजिएका उत्कृष्ट गीत संगीतहरू।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: चरीकोट कोटीहोममा पुरुषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्नमिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सु पुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।

0: बाख्या कस्त खाल दूध पानी मिसाइक रहे हमी तो खादेन।
1: होइन है बुढा, दिदीजी को लोग नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडीसी दूध लिएर आउन।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डिडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डिडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
6: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
7: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
6: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनाव तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
8: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
7: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
6: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
7: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
6: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
7: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
8: पाण्डहरू गइहालौ न, सकिगो नि।
5: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
9: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राती सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तारको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
0: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियोको

0: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।